मत सच्चा अखर भुल जाए, चौकै पिटै ना कोए, झूठे चौके नानका सच्चा इको सोए।